0: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
1: सिविलाइजेशनल एंड कॉन्स्टिट्यूशनल एंटिटी एज ए डिस्टिंक्ट एंड अनडिवाइडेड प्रोविंस, सिंध प्लेड अ पायनियरिंग रोल इन द क्रिएशन ऑफ पाकिस्तान एंड द सिंध लेजिस्लेटिव असेंबली वाज द फर्स्ट प्रोविंशियल लेजिस्लेचर ऑफ ब्रिटिश इंडिया टू अडॉप्ट अ रेजोल्यूशन इन सपोर्ट ऑफ द एस्टेब्लिशमेंट ऑफ पाकिस्तान 3 मार्च 1943। नाउ देयरफॉर दिस हाउस हियरबाय फर्स्ट अनइक्वेवोकली रिजेक्ट्स एनी प्रपोजल प्लान एंड स्कीम और कॉन्स्टिट्यूशनल अरेंजमेंट्स बाय व्हाटएवर नेम और डिस्क्रिप्शन व्हिच सीक्स टू डिवाइड सिंध, ऑल्टर इट्स एग्जिस्टिंग टेरिटोरियल लिमिट्स, क्रिएट एनी न्यू प्रोविंस आउट ऑफ दिस टेरिटरी। आखिर में ये कहना जरूरी है कि सिंध इज वन एंड शैल रिमेन वन।
2: Now I put the resolution to the House. Those who are for the resolution may say aye. Those who are against it may say no. The ayes have it, the ayes have it, the ayes have it, and the resolution is passed unanimously.
3: सिंध एक आहे ऐं हमेशह हिकु रहंदी। सिंध असेंबली सिंध जी वहदत ख़िलाफ़ थींदड़ साज़िशनि ऐं धरती जे इम्कानी विरहाङे ख़िलाफ़ हिकु भेरो ॿीहर यकराउ ठहराउ मंज़ूर करे वरितो। सिंध असेंबली में नवनि सूबनि ऐं इंतज़ामी यूनिट्स बाबति रिथ ते बहस मुकमल थियण बाद पीपल्स पार्टी एमपीए निसार खोड़ो सिंध जे इम्कानी विरहाङे ख़िलाफ़ ठहराउ पेश कयो, जेको ऐवान यकराए मंज़ूर करे वरितो। ठहराउ में चयो वियो आहे त मुल्क में नवनि सूबनि ऐं इंतज़ामी यूनिटनि जे हवाले सां नई सिर बहस शुरू थी वियो आहे। अहिड़ियुनि तजवीज़नि जो असर सिंध ते पइजी सघे थो। सिंध हिकु तारीख़ी, तहज़ीबी ऐं आइनी सुञाणप रखंदड़ ख़ितो आहे। सिंध जी सुञाणप ऐं इलाक़ाई तसलसुल सदियूं पुराणो आहे। सिंध अणटुट सूबे जी हैसियत सां पाकिस्तान में शमूलियत अख़्तियार कई हुई। हीउ ऐवान हिकु भेरो ॿीहर सिंध जे इम्कानी विरहाङे खे सख़्तीअ सां रद्द करे थो। इसारो मत खोड़े पारां पेश कयल ठहराउ जे मतन में चयो वियो आहे त सिंध असेंबली 6 भेरा ठहराउ मंज़ूर करे सिंध जे इम्कानी विरहाङे खे रद्द करे चुकी आहे। आइन में वाज़े आहे त सूबे जूं हदूं तब्दील करण लाइ लाॻापियल असेंबली मां ठहराउ मंज़ूर थियण ज़रूरी आहे। सिंध मां कंहिं बि ज़िले, डिवीजन या इलाइक़े खे धार करण या वफ़ाक़ी निज़ाम जे मातहत रखण खे रद्द करे थो। सूबाई असेंबली सिंध जी हदनि में कंहिं बि क़िस्म जी तब्दीली जी इजाज़त नथी ॾिए। ऐवान वाज़े लफ़्ज़नि में ऐलान करे थो त सिंध हिकु आहे ऐं हमेशह हिकु ई रहंदी।
4: इधर आज अभी अनफॉर्चुनेटली लीडर ऑफ द ऑपोजिशन लंबी चौड़ी तकरीर झाड़ के चले गए, जिसका मतलब कुछ नहीं था। एंड ऑफ द डे मैं कहना नहीं चाहता, लेकिन मुझे और कोई लफ्ज आता नहीं, उर्दू मेरी कमजोर है। इतना बड़ा दोगलापना मैंने नहीं देखा कभी। मुझे और लफ्ज नहीं आता, अगर कोई और लफ्ज हो सही या कोई और मुझे बता सके कि इसका दोगले का और क्या लफ्ज है कि एक तरफ कहते हैं कि हमें सिंध की डिवीजन मंजूर नहीं, और उसके बाद जो उन्होंने पढ़ी थी मैंने तो इसलिए उन्होंने दिखाई थी, हमें एक मुहिम चली कि कराची को सिंध से अलग किया जाए। निसार खोड़ो इस बहस को सही जगह पे लेके आया जहां पे ये डिस्कस होनी है, और उन लोगों के मुंह बंद करने के लिए जो कि ऐसी जगहों पर ये डिस्कशन करें जहां इनकी कोई जरूरत नहीं है। टेलीविजन शोज पर इसकी जरूरत नहीं, आप करें। फैसला इधर होना है, फैसला इधर हो चुका है। बेवकूफ बनाना ये इनका काम है। अच्छा, अब मसला ये है कि लोग इनसे बेवकूफ नहीं बन रहे, लोग इनको वोट नहीं दे रहे, तब किसी और को राजी करने के लिए सारा काम कर रहे हैं।
3: एमक्यूएम वारा सिंध जो विरहाङो नथा चाहिनि, ताइवान मां भॼी छो विया? नवनि सूबनि जो फ़ैसिलो टीवी प्रोग्रामनि ज़रिए न पर असेंबली में थियणो आहे। ख़बर पइजी वई त कहिड़ा माण्हू सिंध जे विरहाङे जे ख़िलाफ़ आहिनि ऐं कंहिंजो बिटो मयार आहे। टीवी विकणी बंदूक खणण जी ॻाल्हि कंदड़ लीडर ख़बर नाहे हाणे किथे वेठो आहे। सिंध जी वहदत ते बिटो मयार क़बूल नथो करे सघिजे। ख़बरदार करियूं था त क़ौमी असेंबली बि सिंध जे विरहाङे जी ॻाल्हि नथी करे सघे। वॾे वज़ीर सैयद मुराद अली शाह जो सिंध असेंबली में ख़िताब। वॾे वज़ीर चयो त लाहौर में वफ़ाक़ी वज़ीर निज़ाम तबाह थियण जो चयो त बिज़नेसमैननि ताड़ियूं वॼायूं। छा हाणे अरबपति बिज़नेसमैन नवनि सूबनि जो फ़ैसिलो कंदा? سمجھ میں نہ پہ اچے سندھ اسمبلی میں موجود مبینہ پی ٹی آئی وارا ہدایتوں کن کا وٹی رہا ہیں. پی ٹی آئی وارا اسانے ساموں اچھی چوندا ہوا وہ سندھ کے وراگے کے خلاف ہیں.
4: لیڈرشپ کی کئی بھی باتیں لکھی بھی باتیں سائن کی بھی بات ہے, آپ ان کی بھی بات نہیں مانتے ہو. یہ والے مندر نہیں چلنے والے بھائی جی, یہ کیسے پرانی ہو گئی ہے پاکستان پیپلز پارٹی کی. کوئی نئی چیز لاؤ, نئی چیز بےچارے لا نہیں سکتے. تہدا قومی موومنٹ پاکستان کا نیریٹو میں نے آپ کے سامنے رکھ دیا ہے کہ ہم صوبے کی تقسیم نہیں چاہتے, اور احتجاج گورنر کو لاتی ہے چھپاتی ہے تاکہ سندھ کے لوگوں کو بیوقوف بنایا جا سکے. ہم ایسی قرارداد کو نہیں مانتے اور اس کو اپوز کرو.
5: علی خورشیدی صاحب
4: سر نو مور ڈسکشن.
5: علی خورشیدی صاحب
4: نو مور ڈسکشن.
5: یہ واک آؤٹ نہ کریں, یہ واک آؤٹ نہ کریں, واک آؤٹ نہ کریں. ادھر
0: آپ سن رہے تھے جی اے ایف ایم نیٹورک پر کے ٹی این نیوز.
6: مہران کی ثقافت سے گندا ہوا آواز کی ڈور سے بندھا ہوا
7: جی ایف ایم 88 نیٹورک, سندھ کی آواز.
8: ہم سندھ میں رہنے والے سندھی مہمان نواز ہیں سارے.
9: امڑ سندھ جے سیند میں ایک چمکندڑ ستارو,
10: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال.
9: اما عائشہ اسپتال نوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
10: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی.
9: اولاد جو نہ تھین عورتن جے مخصوص بیمارین ہئیں میں سور, چیل میں سور, رت جو گھٹ تھین, کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے. نارمل ڈلیوری پن کئی ونجے تھی. ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے.
10: ایڈریس اما آشیا اسپتال نوتکانی چوک ماتلی. ودیک معلومات لائے 2347-32-41-230.
11: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتو لگران لائے خوشخبری. چھا اما چاہیو تھا اما جے گھرن جو چھتو پکیو ہجن تے کیش قسطن تے 50 سال گارنٹی سان چھتو لگرائیو. سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش خوسو. موبائل نمبر 03002962435. ایڈریس ٹنڈو غلام علی روڈ ماتلی.
12: اپنا شہر اپنا گھر ماتلی اور ماتلی کی آواز جی ایف ایم 90.4.
9: چھا پینجے کاروبار جی ترقی لائے سوچے رہا آیو
11: تو پوئے جی اے ایف ایم 90.4 ماتلی بدین ایک اڑو ایف ایم ریڈیو آئے
9: جے کو ہلے تو بنا بریک ہے مسلسل.
11: ہاں گوٹھن شہرن پرے پرے تائیں بدھو ویندڑ ریڈیو جی ایف ایم ماتلی بدین.
9: بس پو ہانے کھنو فون پینجے اشتہار ہلائن لائے
11: اسانجے اسٹیشن مینیجر یونس بکاری سان ہن نمبر تے رابطو کندا
9: 03132525786.
11: جی ہاں 2315-25-786
9: جی ایف ایم ریڈیو نیٹورک
11: سندھ جو آواز.